من گاول گیت گیت چلی کیوٹی گرل انجل خطیر افتب هیدر زیبیا توراب گیتانیر نفینا انو روشیل دومن بینیتا دیویا دیشا سابرینا مردن لیا وینا جندو باب هیما سنگیتن مریم گولامل آریان میما کرن بوانیا هگیت و چراوپس کاسم کاس पूनम बंधु खतीर विशाल अक्षिति कविता लव बॉय शर्मिला मुथु आश विकी और ही गीत चली दीश्वरी बिहारी जी के नाम बहुत बहुत प्यार के साथ अक्षय साभवन और फिर वनीश्री बंधुआ कतिबा मंगर और सब संगत्यारों के नाम जो अभी हमने के देखा था वन टिकटॉक पेज पर और जो हमने के सुना था रेडियो मॉरिशस और रेडियो मनोरंजन पर जोश में आके आगे पीछे चला गीता सुन अब जा